ओंकार एक तुन एक है, एक है रागा लापै, एका देसी एक दिखावै, एको रया व्यापै, एक